भेद अरेयालम निरंकार निर्विकार निर्लंब आद अनिल अनाद असंभ ताका मूल उचारत पेदा जाको पेवना पावत भेदा ताको कर पाहन अनुमानत